0: 26 सीटों, केरलम में 140 और पुदुचेरी में 30 सीटों के लिए वोटिंग 9 अप्रैल को हुई थी। तमिलनाडु में सभी 234 असेंबली हलकों और मगरबी बंगाल में पहले मरहले में 152 सीटों के लिए पोलिंग 23 अप्रैल को हुई थी। मगरबी बंगाल में दूसरे मरहले की वोटिंग में पिछले महीने की 29 तारीख को 142 हलकों में वोट डाले गए थे। इंतखाबी कमीशन ने मगरबी बंगाल में गिनती के लिए इजाफी मुशाहिदीन और पुलिस मुशाहिदीन को तैनात किया है। असिस्टेंट काउंटिंग मुशाहिदीन की मदद के लिए कुल 165 इजाफी मुशाहिदीन को तैनात किया गया है, जबकि गिनती के मराकज के अतराफ सिक्योरिटी और अमन कानून के इंतजाम को मुस्तहकम करने के लिए 77 पुलिस मुशाहिदीन तैनात किए गए हैं। कमीशन ने कहा है कि इन इकदाम का मकसद वोटों की गिनती के अमल को एक महफूज, पुरअमन, बगैर किसी डर के और शफाफ तरीके से अंजाम देना है। ताहम उसने वजाहत की है कि पुलिस मुशाहिदीन वोटों की गिनती के रोज किसी भी सूरत हाल में गिनती के हॉल में दाखिल नहीं होंगे। तमिलनाडु में असेंबली इंतखाबात के वोटों की गिनती के लिए तैयारियां जोरों शोर से जारी हैं, जो पीर के रोज होगी। रियासत में 23 अप्रैल को सभी 234 हलकों में वोट डाले गए थे। मजमूई तौर पर 4023 उम्मीदवार चुनाव मैदान में हैं। रियासत में 188 आम हलके हैं, जबकि 44 हलके रिजर्व हैं। चुनाव कमीशन के मुताबिक रियासत में 85.10% पोलिंग रिकॉर्ड की गई और कोई भी नाखुशगवार वाकया पेश नहीं आया था। रियासत में 75,064 पोलिंग मराकज पर मजमूई तौर पर 5,73,43,291 वोटर्स ने अपने हक रायदेही का इस्तेमाल किया। मुआसलात के वजीर ज्योतिरादित्य सिंधिया ने मुल्क के इमरजेंसी मुआसलाती निजाम को मुस्तहकम बनाने और पब्लिक सेफ्टी बुनियादी ढांचे को वसअत देने के लिए आज सेल ब्रॉडकास्ट निजाम CBS का आगाज किया। ये एक अंदरून मुल्क तैयार की गई टेक्नोलॉजी है, जिसे कुदरती आफात से पैदा हालात से निमटने वाली अथॉरिटी और उमूर दाखिला की वजारत के इश्तराक से टेली मवासलात महकमे के तहत टेलीमेटिक्स के फरोग से मुतालिक मरकज CDOT ने तैयार किया है। आज पूरे मुल्क में मजकूरा निजाम की कामयाबी के साथ आजमाइश की गई, जिसके दौरान पूरे मुल्क में लोगों के मोबाइल फोन पर इमरजेंसी अलर्ट के पैगाम पहुंचाए गए। इसके तहत आज दिन में मजकूरा निजाम की जांच के लिए लोगों के मोबाइल फोन पर सायरन अलर्ट के साथ नोटिफिकेशन भेजा गया। आज नई दिल्ली में इसके लॉन्च के मौके पर इजहार ख्याल करते हुए जनाब ज्योतिरादित्य सिंधिया ने इसे कुदरती आफात से पैदा हालात से निमटने के मुल्क के फ्रेमवर्क में एक बड़े कदम से ताबीर किया और कहा कि इससे शहरियों को तहफ्फुज फराहम करने में एक बड़ी तब्दीली की अक्कासी होती है, क्योंकि इसमें पेशबंदी का रवैया इख्तियार किया गया है। जनाब सिंधिया ने कहा कि जदीद तर्ज की टेलीकॉम टेक्नोलॉजी बरूएकार लाकर सेल ब्रॉडकास्ट सिस्टम CBS के जरिए करोड़ों लोगों तक मखसूस बरवक्त अलर्ट पैगाम फौरी तौर पर पहुंचाया जा सकेगा और इस तरह कोई भी फर्द पीछे नहीं रहेगा। वजीर मौसूफ ने कहा कि आलमी मियार के अंदरून मुल्क तैयार किए गए मजकूरा निजाम से मुल्क की तैयारी मुस्तहकम हो सकेगी, कार्रवाई करने की सलाहियत में इजाफा होगा और एक ज्यादा महफूज और ज्यादा मजबूत मुल्क बनाने के अहद को तकवीयत मिलेगी।
1: आज CDOT जो भारत की इंडिजिनस R&D टेक्नोलॉजी इनोवेटर के रूप में आज देश के अंदर केवल नहीं लेकिन विश्व स्तर पर इस संस्था ने अपने आप को प्रमाणित किया। आज उस CDOT की संस्था के द्वारा सेल ब्रॉडकास्टिंग सॉल्यूशन आज आपदा के वातावरण में सुरक्षा को सुनिश्चित करने के देश की जनता के हाथों में और NDRF के हाथों में सबसे उपयोगी एक साधन के रूप में आज उतर चुका है।
0: इस मौके पर मरकजी दाखिला सेक्रेटरी गोविंद मोहन और टेली मवासलात महकमे के सेक्रेटरी अमित अग्रवाल भी मौजूद थे। हमारे नामा निगार ने बताया कि सभी रियासतों और मरकज के जेर इंतजाम इलाकों में तरबियत के साथ साथ पूरे मुल्क में CBS निजाम की आजमाइश कामयाबी के साथ मुकम्मल हो गई है।
2: सेल ब्रॉडकास्ट सिस्टम एक मखसूस जोग्राफियाई हिस्से पर मबनी होता है, जो इन्फरादी सेल टावर्स और क्लस्टर्स की सतह पर अलर्ट को यकीनी बनाता है। ये SMS पर मबनी रिवायती निजाम के महदूद तरीक़ाकार की बजाय मुतालिक इलाकों में बड़ी आबादी तक इंतहाई अहम मालूमात को फौरी और मौसर तौर पर पहुंचा सकता है। ये निजाम अचानक सैलाब और गैस के रिसाव जैसी आफात की सूरत में बगैर किसी ताखीर के सेकंडों में एहतियाती इकदाम की खातिर बरवक्त और कई जबानों में अलर्ट पहुंचा सकता है। ایک براہ راست اور سرکاری رابطے کے طور پر یہ قدرتی آفات کے بندوبست کو مستحکم کر سکتا ہے، اس سے نمٹنے کے اقدامات میں مدد فراہم کر سکتا ہے، افراتفری کو کم کر سکتا ہے اور شہریوں کے اعتماد میں اضافہ کر سکتا ہے۔ دلی سے سپرنا سیکیا کی رپورٹ کے ساتھ اردو خبروں کے لیے ارجمند علی خان۔
0: یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ چھتیس گڑھ میں آج کانکیر نارائن پور ضلع سرحد کے نزدیک دیسی ساتھ کے ایک بم دھماکے میں چار سیکیورٹی اہلکاروں کی موت ہو گئی۔ یہ واقعہ اس وقت پیش آیا جب ڈسٹرکٹ ریزرو گارڈ کے اہلکار دیسی ساخت کے دھماکہ خیز حربے کو بے اثر کرنے کی کارروائی کے لیے گئے تھے۔ پولیس کے مطابق ڈسٹرکٹ ریزرو گارڈ کی ایک ٹیم کو چھوٹے بتیا تھانے کے تحت آنے والے علاقے میں بارودی سرنگوں کو ہٹانے، علاقے میں اپنا کنٹرول مستحکم بنانے اور تلاش کی کارروائی کے لیے تعینات کیا گیا تھا۔ کارروائی کے دوران دیسی ساخت کا دھماکہ خیز حربہ اسے ناکارہ بناتے وقت پھٹ پڑا۔ اس دھماکے میں انسپیکٹر سکھرام وٹی اور کانسٹیبل کرشنا کومرا، سنجے گڑپالے اور پرمانند کومرا شدید طور پر زخمی ہو گئے اور بعد میں زخموں کی تاب نہ لا کر چل بسے۔ بستر رینج کے انسپیکٹر جنرل پولیس سندر راج نے بتایا کہ خود سپردگی کرنے والے ماؤنوازوں اور دیگر ذرائع سے حاصل معلومات کی بنیاد پر حالیہ مہینوں میں بستر ڈویژن میں دیسی ساخت کے کئی دھماکہ خیز حربے برامد کیے گئے ہیں اور انہیں ناکارہ بنا دیا گیا ہے۔ اطلاعات و نشریات کی وزارت نے پرسون جوشی کو بھارتی سرکاری نشریاتی ادارے پرسار بھارتی کا چیئرمین مقرر کیا ہے۔ پرسون جوشی ایک مقبول نغمہ نگار، رائٹر اور مواصلات کی ماہر شخصیت ہیں۔ جناب جوشی ایک سرکردہ تخلیق کار ہیں جن کا تعلق ادب، اشتہارات، سینما اور عوامی مواصلات سے ہے۔ ان کی تقرری پر اطلاعات و نشریات کے وزیر اشونی ویشنو نے کہا کہ جناب جوشی ایک ایسی منفرد تخلیقی شخصیت ہیں جو ایڈورٹائزنگ، ادب، فن اور سینما سے وابستہ ہیں۔ وزیر موصوف نے اس بات پر اطمینان کا اظہار کیا کہ ان کے زیر قیادت پرسار بھارتی میں ایک نئی توانائی پیدا ہوگی۔ اس سے قبل جناب جوشی ممبئی کے فلم سرٹیفیکیشن کے مرکزی بورڈ کے چیئرپرسن کی حیثیت سے خدمات انجام دے چکے ہیں۔ امتحانات کے انعقاد سے متعلق قومی ایجنسی نے 2026 کے نیٹ امتحان کے لیے چنڈی گڑھ میں 6 امتحان مراکز قائم کیے ہیں جو کل ہونے والا ہے۔ امید ہے کہ ان مراکز پر مجموعی طور پر 2854 امیدوار امتحان میں بیٹھیں گے۔ ایجنسی نے امیدواروں کے لیے مخصوص رہنما اصول جاری کیے ہیں۔ امیدواروں کو اپنے ایڈمٹ کارڈ کے ساتھ ساتھ فوٹو والا ایک اوریجنل شناختی کارڈ لانا ہوگا جس میں ووٹر آئی ڈی، آدھار کارڈ یا راشن کارڈ شامل ہیں۔ امتحان دینے والے امیدواروں کی بائیو میٹرک حاضری ریکارڈ کی جائے گی اور وہ دوپہر 1 بجے سے 1:30 بجے تک امتحان مراکز میں داخل ہو سکیں گے۔ گجرات کے شہر سورت میں درخشاں گجرات علاقائی سربراہ کانفرنس آج ریکارڈ 2792 مفاہمت ناموں پر دستخط کیے جانے کے ساتھ ختم ہو گئی، جن کی مالیت 3,53,000 کروڑ روپے سے زیادہ کی ہے۔ اختتامی اجلاس سے خطاب کرتے ہوئے مرکزی وزیر جے پی نڈا نے کہا کہ بھارت کو عالمی سپلائی نظام میں رکاوٹوں کو موقعوں میں بدلنا چاہیے اور ایک خود کفیل مینوفیکچرنگ مرکز کے طور پر اپنا مقام بنانا چاہیے۔ انہوں نے زور دے کر کہا کہ مینوفیکچرنگ کی صلاحیت کو بڑھاوا دینا اور مضبوط نظام قائم کرنا ملک کی اولین ترجیحات میں شامل ہے۔ جناب نڈا نے کہا کہ وکست بھارت کے نظریے کو عملی شکل دینے میں اس طرح کی علاقائی سربراہ میٹنگ اہم رول ادا کرتی ہیں۔ اس موقع پر اظہار خیال کرتے ہوئے ریاست کے نائب وزیر اعلی ہرش سنگھوی نے کہا کہ سربراہ کانفرنس کے دوران جن سمجھوتوں پر دستخط کیے گئے ہیں، امید ہے کہ ان سے اگلے 3 سال میں 2,82,000 سے زیادہ نوجوانوں کے لیے روزگار کے سیدھے مواقع پیدا ہوں گے۔ مزید تفصیل ہمارے نامہ نگار سے۔
3: جناب ہرش سنگھوی نے تاپی، ڈانگ، ولسار اور بھروچ جیسے قبائلی ضلعوں میں ایسی صنعتیں قائم کرنے کے سرکار کے ایک کلیدی منصوبے کو بھی اجاگر کیا جن سے آلودگی نہیں پھیلے گی۔ اس میں خواتین کی شمولیت کو بڑھانے پر خاص توجہ دی جائے گی۔ انہوں نے یہ بھی بتایا کہ اس علاقائی سربراہ کانفرنس میں سورت کے روایتی ٹیکسٹائل خطے کو ایک زیادہ جامع ملبوسات کے شعبے کے طور پر وسعت دینے پر بھی توجہ مرکوز کی گئی، ساتھ ہی مقامی صنعتوں کو اقتصادی اعتبار سے با اختیار بنانے پر بھی خاص دھیان دیا گیا۔ سورت سے اپرنا کھنٹ کی رپورٹ کے ساتھ اردو خبروں کے لیے میں اصغر علی۔
0: مرکزی جانچ بیورو سی بی آئی نے وزارت خارجہ اور وزارت داخلہ کے ساتھ اشتراک میں کملیش پارے کو متحدہ عرب امارات سے بھارت لانے کے سلسلے میں کامیابی کے ساتھ حوالگی کا ریڈ نوٹس حاصل کر لیا ہے۔ ایک بیان میں سی بی آئی نے کہا کہ پارے ایک بڑے پیمانے پر مالی دھوکہ دہی کے ایک معاملے کے سلسلے میں مطلوب ہے، جس کے سبب اسٹیٹ